یکی از قافلائے علماء نورانی، یکی از داعیان افکار نورانی، یکی از محرکان تحریک نورانی، مدظ العالی و حاضرین محترم، جیسا کہ معلوم ہے کہ حجاج اور زائرین کے قافلے سوئے حرم رواں دواں، اور ماہ ذی الحجہ کی آمد آمد، اس لیے میں نے آج کی جمعت المبارک کے لیے جو ٹاپک سلیکٹ کیا وہ ہے اہمیت العشر الاوائل من ذی الحجہ، the importance of the first 10 days, the first 10 nights of ذی الحجہ. ذی الحجہ کی پہلی 10 راتوں کی اور پہلے 10 دنوں کی اہمیت، ان دنوں اور راتوں کی اہمیت اس سے واضح ہوتی ہے اور روزے روشن کی طرح آیا کہ اللہ جل مجدہ نے قرآن کریم فرقان حمید میں ان 10 راتوں کی قسم اٹھائی، سو فرمایا والفجر، قسم ہے فجر کی صبح کی، ولیال عشر، اور قسم ہے ماہ ذی الحجہ کی 10 راتوں. اب یہ 10 راتیں کون سی 10 راتیں؟ سولما نے اس کو بہت ڈیٹیل سے مینشن کیا، میں ٹاپک سے ریلیٹڈ اس کا فقط ایک جواب دیتا ہوں جو سیدنا عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ کا قول ہے. عن ابن عباس قال هي العشر الاوائل من ذی الحجہ، کہ سورہ فجر میں اللہ جل مجدہ نے جن 10 راتوں کی قسم اٹھائی وہ ماہ ذی الحجہ کی پہلی 10 راتیں، ماہ ذی الحجہ کی پہلی 10 راتیں. مسند امام احمد بن حنبل نور اللہ مرقدہ میں ایک حدیث ہے جس میں اللہ کے حبیب صلی اللہ علیہ وسلم نے فرمایا کہ ہی العشر الاوائل من ذی الحجہ، کہ یہ 10 راتیں ماہ ذی الحجہ کی پہلی 10 راتیں. سو اس تفسیر کی تائید اس حدیث پاک سے ہوتی ہے. مسند امام احمد بن حنبل کی ایک اور حدیث ہے
अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, फअक्सिरु फीहिन्ना मिन अत्तस्बीह वत्तहमीद वत्तहलील वत्तकबीर। फरमाया कि जब माह ज़िलहिज्जा की ये 10 रातें आ जाएं, ये 10 दिन आ जाएं, तो फिर उनमें तस्बीह की, तहमीद की और तहलील की कसरत करना। सुभान अल्लाह, अल्हम्दुलिल्लाह, ला इलाहा इल्लल्लाह, अल्लाह अकबर, ये ज्यादा से ज्यादा पढ़ना। सो अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने हमें और आपको और पूरी उम्मा को इन 10 रातों और दिनों के बेहतरीन वज़ाइफ और औराद अता फरमाए। ज़ाहिर है कि सबसे बेहतरीन विरद विरदे मुस्तफ़ा और सबसे बेहतरीन वजीफा वजीफा मुस्तफ़ा। सो आप तमाम आबाद से मेरी हम्बल रिक्वेस्ट है कि इन रातों में, इन दिनों में सुभानअल्लाह, अल्हम्दुलिल्लाह, ला इलाहा इल्लल्लाह, अल्लाहु अकबर, इसको कसरत से पढ़ा कर, ज्यादा से ज्यादा इंशाअल्लाह आप इसकी अनवार और बरकात को खुद देखेंगे। अब यहां सवाल ये है कि अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम इन दिनों में तस्बीह, तहमीद, तहलील और तकबीर और बिलखुसूस तहमीद अल्हम्दुलिल्लाह और तहलील ला इलाहा इल्लल्लाह, इसका क्यों इरशाद, इसमें हिकमत क्या है? सो उलमाए असरार में इसमें बहुत से असरार बयान किए, उसके बहुत सारे सीक्रेट्स मेंशन हैं। उनमें से एक जो खुद हदीस पाक में, यानी इस सवाल का जवाब खुद हदीस पाक में और इसकी हिकमत खुद हदीस पाक में, वो ये है कि अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अफ़दलु ज़िक्र ला इलाहा इल्लल्लाह, द मोस्ट सुपीरियर रिमेंबरेंस ऑफ अल्लाह इज ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, कि सबसे अफजल तरीन जिक्र और सबसे बेहतरीन जिक्र वो ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, व अफजलु दुआ अल्हम्दुलिल्लाह, एंड द मोस्ट सुपीरियर सप्लिकेशन इज अल्हम्दुलिल्लाह। दुआओं में सबसे बेहतर दुआ अल्हम्दुलिल्लाह। सो हुजूर सलाम ने इन दिनों के लिए हमें और आपको वो जिक्र अदा किया जो सबसे अफजल है।